धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धातृकृतिक धात